0: न्यूज़ के लिए हिमदामत दिया है टीम भट्टी रियल एस्टेट। फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861।
1: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं। उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें। इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था। ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है। उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें। अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे। मुत्तहिदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता। उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए। ईरानी वजीर खारजा अब्बास अराग़ची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है। सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगबंदी के बाइस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है। अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई। गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है। पाकिस्तान सुपर लीग के एलिमिनेटर टू में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हरा कर फाइनल के लिए क्वालिफाई कर लिया। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैर दीन साहब के लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं। अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondalbrothers.com पे आप लॉग इन हो जाइए। आज का रेट है 203.90 रुपये। कॉल कर लीजिए 9053060000 9053060000। आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं। अंजुम कुरैशी वैक्सीन कैम्प के हवाले से गुफ्तगू करेंगी। मिदा फर्नीचर पे आपको ले चलेंगे फ़ोन, मिदा साहब से आपको मुलाकात करवाएंगे। और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे। और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे। कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब को सुनने के लिए आपको हमारे साथ रहना है। अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा। और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया। सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा। पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना। इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है। आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है। खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है बशमूल अपनी अजमत के। खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है। मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी। वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं। कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है, इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे। جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جیے، خواہ جینا خود اپنی بڑائی میں ہوں یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزمہ ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میرا بتایا کہ نمبر 416-593-0003۔ 24 گھنٹے ہمارے نشانات ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزان فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائرز، از دا بائی مارکیٹ، اور بہت اچھے آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM۔ آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM۔ میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan.

0: तो तलावट्टी को कॉल मिला।
1: Talhavat 647-295-7861. Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Talhavat 647-295-7861.
0: तो तलावट्टी को कॉल मिला।
1: Talhavat 647-295-7861.
2: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो।
3: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए, ताकि ये लज्जत और स्वाद हमें मिल सके।
4: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
5: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
6: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रबते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। कर्ज इंसान का जहनी सुकून छीन लेता है, अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं, मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
7: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine-in karein ya take-out, bachchon aur badon sabhi ki pehli choice, Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer, large tandoori chicken pizza, large cheese pizza, 2 dipping sauce, 3 cans of pop for $24.99 only. For more information and take-out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
6: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉट इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर। अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं, तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राबता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922। इट्स 905-783-1922।
8: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रबते के नंबर है। मोर देन 2 डेकेड का इनका तजर्बा है। खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए। मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान एकसाथ बनवा देंगे। बैंकरप्सी करना है आपने या कॉर्पोरेशन के कुछ मसले चल रहे हैं, तब भी आप इनसे रबता कीजिए। सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ़ करवा देंगे। इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल पर बात करते हैं। हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे। मलिक साहब, अस्सलाम वालेकुम।
9: بہت بہت شکریہ ارشد بھائی آپ کو اور ریڈیو پاکستان سن رہے تمام لسنرز کو. جی میری طرف سے السلام علیکم.
8: ملک صاحب آپ نے بھی یقیناً دیکھا ہوگا جو رپورٹ آئی ہے برامپٹن میں ہائیسٹ ریٹ آف مارٹگیج ڈیلنکوینسیز ہے, کہ مطلب کیا اس سے مراد کیا ہے کہ مارٹگیج نہیں دے پا رہے ہیں, کچھ حالات بہت خراب ہو رہے ہیں, اور یہ کریڈٹ پہ کیا افیکٹ کرتی ہے؟
9: بہت شکریہ ارشد بھائی. بالکل جی, یہ ریسنٹ رپورٹ ابھی آئی ہے ہمارے سامنے کہ برامپٹن از دا ہائیسٹ جو شہر ہے جس میں ہائیسٹ نمبر آف ڈیلنکوینسیز ہیں مارگیج کی. مین ٹو سے کہ مارگیجز جو ہیں وہ ٹائم پہ پے نہیں ہو پا رہی, اور برامپٹن کے جو ریزیڈینٹس ہیں وہ اس میں سب سے زیادہ آگے ہیں. کہ مارگیج جو ہے اب ٹائم پہ پے نہیں ہو رہی, یعنی کہ سچویشن اس قدر خراب ہو چکی ہے کہ دیکھیں اگر تو کریڈٹ کارڈ کی پیمنٹس ہیں, آپ کی کوئی لون کی پیمنٹس ہیں, اگر اس طرف آپ کی ڈیلیکوینسی آتی ہے تو اس کا حل موجود ہے. لیکن اگر آپ نے اپنی مارگیج میں ڈیفالٹ کرنا شروع کر دیا تو آبویسلی ایٹ دی اینڈ آف دا ڈے آپ کو چھت چاہیے, آپ کو اکوموڈیشن چاہیے, اور اگر مارگیج ڈیلیکوینسیز میں آنی شروع ہو گئی ہیں تو ارشد بھائی کیا ہوتا ہے, دیکھیں اگر میری مارگیج کی پیمنٹ ہے $5,500 اور میں نے اس کو بیہائنڈ کر دیا, میری پیمنٹ این ایس ایف چلی گئی ہے, تو یہ $5,500 پہلے تو آٹومیٹکلی 5700 بن جانے ہیں, اور اگر یہ 3 مہینے تک مسلسل یہ کام چلتا رہتا ہے تو 5500 میں تقریباً اتنی ہی اماؤنٹ ہی میرے لینڈر نے وکیل کی فیس کی تگاہ لگا دینی ہے کہ اب آپ 3 مہینے کی مارگیج بیہائنڈ ہو گئی ہے, میں آپ کی پراپرٹی فور کلوجر کے لیے لے کے جا رہا ہوں, اگر آپ اس سے باہر نکلنا چاہتے ہیں تو یہ وکیل کی فیس پے کرے. یعنی کہ وہ ایک چھوٹی سی اماؤنٹ آپ کو کافی زیادہ پینلائز کر سکتی ہے, اور مارگیج آپ کو باہر صورت پے کرنی ہے. اب اس کا کریڈٹ پہ کیسے افیکٹ پڑتا ہے کہ ارشد بھائی 2013-2014 تک ایسے ہوتا تھا مارگیجز جو ہیں یہ کریڈٹ رپورٹ پہ شو نہیں کرتی تھی, لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے, یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے. پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میرے کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہی. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا ہی کوئی لسنر ہے, اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس پرووائڈ کی جاتی ہے. اس کے لیے ہماری کنسلٹیشن بالکل فری ہے, اور ہر انفارمیشن کو کانفیڈینشیل رکھنے کی جی ہم گارنٹی کرتے ہیں. شرطی میرا کانٹیکٹ نمبر 9057831922 ہے, 9057831922. اس کے ساتھ ساتھ ہمارے تمام وہ دوست جنہوں نے ابھی تک سیبا کے پیسے نہیں دیے, وہ آپ یہ بات یاد رکھیں کہ جس دسمبر میں اس کی ڈیڈ لائن آ رہی ہے, اور گورنمنٹ کافی زیادہ اس کو ریکور کرنے کے لیے ڈفرینٹ اینگلس پہ اس ٹائم کام کر رہی ہے, تو اگر آپ سیبا کے لون سے یہ جو آپ کے سر پہ لٹکتی ہوئی تلوار ہے اس سے جان چھڑانا چاہتے ہیں, آپ کے کریڈٹ کو افیکٹ کیے بغیر آپ کی اس سے جان چھڑانے میں میں آپ کی ہیلپ کر سکتا ہوں. نمبر اگین از ایبسولوٹلی دی سیم ارشد بھائی, 9057831922 پر میرے سے کانٹیکٹ کیا جا سکتا ہے.
8: تھینک یو ویری مچ ملک صاحب, بہت شکریہ آپ کا, اور نیکسٹ ویک انشاءاللہ آپ سے بات کرتے ہیں. تھینک یو, بہت شکریہ,
9: تھینک یو سو مچ.
8: نمبر نوٹ کر لیجیے, احمد ملک صاحب کو ابھی کال کر لیجیے اگر قرض کے بوجھ تلے اگر آپ آ گئے ہیں, بالکل پریشان نہ ہو, میکسیمم قرض آپ کو معاف کروا دیں گے. 9057831922 9057831922 ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 FM. پی ایس ایل 11 کے ایلیمینیٹر میں سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین جو پہلی دفعہ اس لیگ میں شرکت کر رہے ہیں, اسلام آباد یونائٹیڈ کو جو 3 ٹورنامنٹ جیت چکے ہیں 2 سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. اتوار کو پشاور زلمی اور حیدرآباد کے درمیان فائنل میچ کھیلا جائے گا. حنین شاہ نے کمال کی بالنگ کی, پلیئر آف دا میچ بھی رہے, 4 اوورز میں 37 رنز دیے, 2 کھلاڑی آؤٹ ہوئے, لیکن آخری جو ان کا اوور تھا جس میں 6 رنز چاہیے تھے انہوں نے صرف 4 رنز دیے ہیں. اور یہ مقابلہ جو ہے لاہور کے قذافی اسٹیڈیم میں ہوا. حیدرآباد کنگز مین نے مقررہ اوورز میں 5 وکٹ پر 186 رن سکور کیے, ان کے بھی آخری 4 اوورز میں سب سے زیادہ سکور بنا تھا اور 4 اوورز تک مقابلہ تقریباً برابر تھا. آخری اوورز میں تو لگ رہا تھا کہ ایزیلی جیت جائے گا اسلام آباد, لیکن حنین شاہ نے کمال کی بالنگ کی اور انہوں نے 6 کی بجائے 4 رنز دیے اور یوں 2 رن سے اسلام آباد یونائٹیڈ جو ہے یہ میچ ہار گئی. فائنل پشاور اور جہاں حیدرآباد جو فرسٹ ٹائم ٹورنامنٹ میں حصہ لے رہی ہے, جو 7ویں اور 8ویں ٹیم جو شامل ہوئی تھیں ان میں سے ایک ٹیم جو اب فائنل میں جو ہے انہوں نے کوالیفائی کر لیا ہے.

0: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls, and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
1: आप प्रिंटिंग करवाएं सबसे बेहतरीन रेट्स पर, सिर्फ $229 में हासिल करें दो रोल अप बैनर्स और सिर्फ $399 में 10,000 हाफ पेज फ्लायर्स। चाहिए ब्रांडिंग का मुकम्मल हल तो ले आएं कस्टम टेंट कनोपी सिर्फ $899 में, और बिजनेस की जबरदस्त प्रमोशन के लिए 10,000 डोर हैंगर सिर्फ $999 में। मौका हाथ से ना जाने दें, अभी कॉल करें 416-710-6777। इट्स
2: 416-710-6777.
3: Global Travel and Tours. Global Travel and Tours. Mississauga में कम्युनिटी को दुनिया भर के लिए सस्ते तरीन टिकट ऑफर कर रहे हैं। IATA अप्रूव एजेंट तमाम मेजर एयरलाइंस से डील करते हैं। PIA के कंसोलिडेटर हैं और PIA टिकट्स के स्पेशल लो फेयर अवेलेबल हैं। बुक इन एडवांस एंड गेट स्पेशल डिस्काउंट। उमरा और ज़ियारत की स्पेशल पैकेज डील के लिए कॉल करें 905-275-3555
4: ग्लोबल ट्रेवल टूर के रास्ते का नंबर है। दुनिया भर में कहीं भी आपको सफर करना हो, इनसे रब्ता कीजिए। तमाम बड़ी एयरलाइंस के कंसोलिडेटर हैं। इसके अलावा उम्र और हज के स्पेशल पैकेज इनके होते हैं, साथ साथ मनी ट्रांसफर की सर्विसेज, इमिग्रेशन की सर्विसेज और कॉन्सुलेट सर्विसेज भी प्रोवाइड की जाती हैं। और कमर रशीद साहब रूह रवा हैं, CEO हैं तमाम ऑपरेशंस को, और ख़ासतौर पर हज के हवाले से और उम्र के हवाले से इन्होंने बहुत सी खुद जाते हैं, वहाँ जाकर चीज़ों को देखते हैं, और अभी भी माशाल्लाह इनका हज का जो है पैकेज टूर जो है वो जाने वाला है। खुश आमदीद कहेंगे कमर भाई, अस्सलाम वालेकुम।
5: जी वालेकुम सलाम, बहुत बहुत शुक्रिया शिपटी साहब, और आपकी वसासत से मैं अपने तमाम सामेईन को भी बहुत सलाम पेश।
4: थैंक यू वेरी मच। पहले मुबारकबाद, बहुत जबरदस्त हज सेमिनार था आपका, इस पर थोड़ी देर में इंशाल्लाह ताला आगे बात करेंगे। मैं सिर्फ थोड़ी सी टिकट सेल के हवाले से बात करने की, कुछ अभी सीट सेल वगैरह हैं अवेलेबल हैं इस वक्त जाने के लिए?
5: जी सर, मैं शिपटी साहब सच कहूँ तो मैं समझता हूँ कि ऐसी सीट से जो जिसका मुझे इंतजार रहता था और मेरी पसंदीदा डेट्स के ऊपर खास तौर पे। जी हाँ, PIA ने दोबारा 15% सीट सेल जो दी है वो इस दफा 30 मई नहीं बल्कि 24 जून तक का ट्रैवल पीरियड इसमें शामिल कर लिया। यानी अब जो बच्चे स्कूल के पेरेंट्स फैमिली जो समझते थे कि हमारे बच्चों के हाई स्कूल है तो इतना अर्ली जाना मैं एंड में मुश्किल है, तो उनके लिए बिल्कुल अब जो है आप 24 जून तक जो है अपनी ट्रैवलिंग को मैनेज कर सकते हैं 15% डिस्काउंटेड फेयर के साथ। और टिकट लेना है आपने वो आपने 10 जो है मई तक टिकट बाय करना जरूरी है। टाइम आपके पास है, अभी से प्लान करें और यू कैन सेव लॉट ऑफ मनी। और ये बताता चलूं ये टिकट 6 मंथ वैलिड होता है। आप अभी 24 जून को जा रहे हैं, आप ज्यादा अर्सा वहाँ क्या बनना चाहते हैं, और ये भी बताता चलो कि मई के फौरन बाद जैसे कि उमरा सीजन शुरू हो जाता है, उमरा के वीजे खुल जाते हैं, तो आप अपने पाकिस्तान ट्रिप के साथ सऊदीया का, उमरे का, ज़ियारत का ये ट्रिप भी ऐड कर सकते हैं बिलखसूस अपनी कौमी एयरलाइन के साथ, और हमें कॉल कर सकते हैं इस तमाम डिटेल्स को लेने के लिए 905-275-3555
4: पे कॉल कर लीजिए। एक तो 15% सेल है, प्लस आप उमरा भी कर सकते हैं उसी दौरान में, तो खुद ये कस्टमाइज पैकेज बना देते हैं, चाहे 2 लोग जा रहे हों चाहे 30 लोग जा रहे हों, आप इनसे रब्ता कर लीजिए। अच्छा, हज के हवाले से अभी आपका माशाल्लाह ग्रुप जो है वो जा रहा है, इसी महीने जा रहा है इंशाल्लाह, और सेमिनार भी आपका बड़ी अच्छी, वहाँ मैं मौजूद था, लोगों तक आपने तमाम इन्फॉर्मेशन पहुँचाई, थोड़ा सा अपडेट कर दीजिए हज के हवाले से, और जो लोग अगले साल हज करना चाहेंगे तो उनको भी थोड़ा एडवाइस कर दीजिए।
5: जी बहुत शुक्रिया, अल्हम्दुलिल्लाह ताला बशक कुशक ने, और खुसूस मैं शुक्रिया अदा करता हूँ आपकी शिरकत को, मैं हमेशा अपनी कम्युनिटी की शिरकत समझता हूँ, और आपकी हौसला अफजाई हमारी कम्युनिटी की हौसला अफजाई होती है, और आपकी इज्जत अफजाई का शुक्रिया। और आपने हाजियों के लिए जो खूबसूरत तोहफा दिया एहराम अपनी तरफ से, मैं उसको भी कम्युनिटी की जानिब से तोहफा समझता हूँ, और आपका शुक्रिया अदा करता हूँ, और आपकी मोहब्बत है हमारे लिए बेशुमार, एक बेशुमार के कहने के انمول تحفہ ہوتی ہے, اللہ تعالیٰ اسے برکت دے. ارشد بٹی صاحب بالکل الحمدللہ یہ جو گروپ فائنلائز ہوا, لیکن آگے آنے والے گروپ کے لیے ضروری ہے کہ جو تبدیلیاں آئی ہیں گورنمنٹ آف پاکستان کی طرف سے, بالخصوص سعودی حج کمیشن کی جانب سے پتا چل رہا ہے کہ اس حج کے فوراً بعد نیکسٹ ایئر کا وہ پورٹل اوپن کریں گے, اور ان ایڈوانس بکنگ اوپن کرنے کا مقصد یہی ہے کہ وہ جلد سے جلد کلوز کر دیتے ہیں. ان کا سرٹن کوٹا ہے, گورنمنٹ آف پاکستان کا کوٹا, پرائیویٹ حجاج کا کوٹا جو ہے, اس میں آپ اگر جانے کا ارادہ رکھتے ہیں تو یہ بیسٹ آپشن یہی ہوتی ہے کہ آپ اپنے آپ نا نام کم از کم رجسٹرڈ کروا لیں. اگر آپ کے پاکستانی پاسپورٹ نہیں بنے ہوئے تو یہی ٹائم ہے آپ اپنے آپ کو جو ہے ڈاکومنٹیشن کمپلیٹ کرنے کے لیے ہمارے سے رابطہ کر لیں. اور سب سے خوبصورت چیز جو میں سمجھتا ہوں وہ یہ کہ ہم جو بار بار اتنی ایڈوانس بات کرتے ہیں, آپ اس طرح سے نیت کر لیں کہ میں آج سے ہی اپنے حج کے لیے اپنی خاص سیفٹی ڈپازٹ باکس میں آپ اپنی کمیٹی ڈال رہے ہیں, پر منتھ $1,000 سیفٹی کر سیف کرتے چلے جائیں, اور انشاءاللہ میں بڑی امید رکھتا ہوں اللہ کی بارگاہ میں کہ سب سے بیسٹ ریٹ کے ساتھ, اور جس طرح آپ کی خواہش ہو کہ میں اس بجٹ میں جانا چاہتا ہوں, کامران بھائی میں آپ کے ساتھ یا آپ کے ساتھ بیٹھ کر اپنے بجٹ کو ڈسکس کر کے اگلے سال حج کے لیے تیاری کرنا چاہتا ہوں, تو میں ویلکم کرتا ہوں, ہمارے دروازے کھلے ہیں, آپ تشریف لائیں, آپ بیٹھے ہمارے ساتھ, اور آپ کے حج کے لیے میں اس کو عبادت سمجھ کر آج آپ کو دعوت دے رہا ہوں, آئیں بیٹھیں ڈسکس کریں, اور اس میں ہر چیز اوپنلی ڈسکس ہو جانے سے آپ کا ایک بوجھ ہلکا ہو جاتا ہے, آپ کو لگے گا کہ یس کہ مجھے میری ضرورت کے مطابق, آپ نے کبھی سنا نہیں ہوگا کہ حج کا پیکج کسٹمائز کیا ہے, جب تک اس فیلڈ میں تھے نہیں تو بات کرتے نہیں تھے, اب ہیں تو بتاتے ہیں کہ یس آپ کے بجٹ کو بھی دیکھتے ہوئے انشاءاللہ اللہ نے چاہ تو اس کو کسٹمائز کیا جائے گا. آپ اس کے لیے ہم سے ضروری ہے کہ آن ٹائم رابطہ کر لیں. انشاءاللہ 19 مئی کو ہمارا ڈپارچر ہے اس سال اپنا حج کا قافلہ لے کر, 19 مئی سے پہلے میں موجود ہوں, آپ آئیں اگلے سال کے لیے پلاننگ کریں, آئیں مل کے بیٹھیں اور اس کو ڈسکس کریں.
4: 905-275-3555 رابطے کے نمبر ہے کسی قسم کی انفارمیشن کے لیے. کچھ اور ایڈ کرنا چاہیں گے کامران صاحب؟
5: جی میں بتاتا چلوں کہ اس میں حج کے لیے 10 دن, 12 دن, 14 دن, 16 دن مختلف دنوں کے پیکج ہوتے ہیں, اس لیے میں نے آپ کو کہا آئیں بیٹھیں اور آپ کی ضرورت کے مطابق اس کو پیکج کو کسٹمائز کریں. اور پاکستانی کونسل کی تمام آن لائن سروسز جس میں آپ کا ضروری ہے کہ پاسپورٹ آپ کے ہاتھ میں ہو وہ ضرور رکھیں, نائکو کارڈ کو دیکھیں وہ ایکسپائر نہ ہو, کبھی بھی ایمرجنسی میں سفر کرنا ہو تو مشکل نہ ہو, کیونکہ آج کل پاکستانی ویزا لینے میں بھی جو ہے وہ گورنمنٹ کی طرف سے 8 سے 10 دن لگ جاتے ہیں. تو اپنا ریکویسٹ ہے بینگ پاکستانی, اگر آپ کے پاس اپنے پاکستانی ڈاکومنٹس ہیں تو ان کو ایکسپائر مت ہونے دیجیے گا, اس کو ہمیشہ اپنی ضرورت کے لیے ریڈی رکھیں. اس کے ساتھ ساتھ قربانی کا ٹائم آنے والا ہے, اپنے پیاروں کو پاکستان رقم بھیجنی ہو یا دنیا کے کسی بھی حصے سے منگوانی ہو, اعتماد کے ساتھ آپ ہمیں رابطہ کر سکتے ہیں. بیسٹ ریٹ کے لیے نمبر ہے 905-275-3555.
4: تھینک یو ویری مچ کامران صاحب, بہت شکریہ, اگلے ہفتے انشاءاللہ آپ سے بات کرتے ہیں. تھینک یو, السلام علیکم.
5: تھینک یو سر.
4: نمبر نوٹ کر لیجیے 905-275-3555. اچھا جناب, ایک ریسٹورینٹ کی آپ کو انفارمیشن دینا چاہتا ہوں, رجوے پلازا میں ہی ہے, چائے خانہ, یہ پاکستانی چائنیز کوزین ہے, فائن اوریجنل پاکستانی اسٹائل چائنیز فوڈ آپ کو ملے گا, ایک بار آپ وزٹ ضرور کیجیے گا, اور یہ تمام کوالیفائڈ شیف ہیں پاکستان میں, پی سی لاہور میں یہ شیف تھے اور 14 سال سے ان کا تجربہ ہے, اور رجوے پلازا میں گریٹ ایڈیشن ہے جناب فوڈ لورس کے لیے, اسپیشلی چائنیز کھانے والوں کے لیے, 100% حلال فریش اینڈ اوتھینٹک فوڈ ہے, نو ایم ایس جی, نو فروزن میٹ, نو پیکٹ مسالہ ایٹ آل, اپنے مسالے ہیں اور ویری ریزنیبل پرائز بھی بہت زبردست ہیں, اسپیشل ڈسکاؤنٹ ہے, ریڈیو پاکستان کا حوالہ دیں گے تو فار شیور ڈسکاؤنٹ آپ کو دیں گے, اور 4 سے 12 بجے ویک ڈیز میں اور 2 سے 12 بجے رات تک ویکینڈس پہ آپ کے لیے اوپن ہیں. 3920 ایگلنٹن ایونیو ویسٹ, یونٹ 30 ہے اس کا رجوے پلازا میں, اور اس ویکینڈ پہ چائنیز پاکستانی اوریجنل پاکستانی چائنیز کھانے کھانے ہیں تو آپ چائے خانہ پاکستانی چائنیز کوزین پہ چلے جائیے, نمبر میں آپ کو بتا دیتا ہوں, ایڈوانس بک کروا لیجیے 905-514-7877, 905-514-7877, چائے خانہ پاکستانی چائنیز کوزین.
2: آپ سن رہے ہیں ریڈیو پاکستان ٹورانٹو ایف ایم 101.3 اسٹوڈیوز, میرا بتائیے کہ نمبر 4165930003. ٹورانٹو اور اس کے گرد و نواح میں مغرب کی آزان کا وقت ہو گیا ہے, دوسرے علاقوں کے رہنے والے اپنے مقامی نظام الاوقات کے مطابق مغرب کی نماز ادا کریں۔

0: FM. News के लिए दामुतिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861।
1: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूँ। उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें। इससे पहले ईरान ने गुज़श्ता रोज अमेरिका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था। ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है। उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तजारती जहाज ईरान को टोल फीस अदा न करें। अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे। मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता। उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए। ईरानी वजीर खारजा अब्बास अराग़ची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है। सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगबंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है। अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई। गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है। पाकिस्तान सुपर लीग के एलिमिनेटर टू में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैरुद्दीन साहब के लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं। अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondalbrothers.com पे आप लॉग इन हो जाइए। आज का रेट है 203.90 रुपये। कॉल कर लीजिए 9053060000 9053060000। आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं। अंजुम कुरैशी वैक्सीन कैम्प के हवाले से गुफ्तगू करेंगी। मिदा फर्नीचर पे आपको ले चलेंगे फ़ोन, मिदा साहब से आपकी मुलाकात करवाएंगे। और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे। और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे। कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब को सुनने के लिए आपको हमारे साथ रहना है। अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा। और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया। सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा। पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना। इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है। आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है। खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के। खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है। मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखिरत की दुनिया आइडियल दुनिया होगी। वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं। कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है, इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे। جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جئیں، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزمہ ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003، 24 گھنٹے ہمارے نشانات ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزان فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائرز، از دا بائی مارکیٹ، اور بہت اچھے آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861، 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan.

0: 6th from 1 p.m. till midnight at Maple Banquet Hall, Mississauga.
1: Fashion show, food, music, variety of stalls. Free admission and parking. Call Shella at 647-273-2393.
0: Log on to eventsmyteamof2.com.
2: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low, or commercial. For customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of Leading Edge Mortgage Experts 905-819-1001. 905-819-1001. License number 12374.
3: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
4: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
5: Radio Pakistan Toronto CMR 101.3 FM Studios mera aapke number 416-593-0003 Pakistan liye chalenge maazrat 2-3 minute late ho gaye Friday thoda sa busy hota hai to isliye baaz ka hame ads bhi chalana pure padte hain aur kuch guftu bhi rehti hai Milazaman sahab is waqt hamare sath maujood hain khush aamdeed kahenge Milaz sahab assalam alaikum
6: ji wa alaikum assalam
5: Milaz sahab yome mai mazdooron ka aalmi din hai Pakistan mein to manaya gaya yahan us tarah se nahi manaya jata duniya mein waise bahut si jagahon mein manaya jata hai مزدور کو اجرت پاکستان میں سنائے بڑھا دی گئی ہے لیکن کیا حقوق کے حوالے سے بھی مزدور یا غریب طبقہ اپنی آواز بلند کر سکتا ہے
6: جی دیکھیں جو تھرڈ ورلڈ کنٹریز ہیں ان کے اندر جو بنیادی ایشوز ہیں وہ ہیں ہی غریب لوگوں کے اور جو مزدور طبقہ ہے اس کو جو ہے وہ سب سے ڈاؤن دا لین جو طبقہ ہے وہ تصور کیا جاتا ہے اور اسی لیے حکومت نے اس کو دیکھتے ہوئے جو مزدور کی اجرت ہے وہ کم سے کم 40,000 روپے جو ہے نا وہ رکھی ہے اور وہ ملتی ہے اور اچھی بات ہے کہ مطلب یہ کم سے کم جو ہے نا وہ ایک ہاؤس ہولڈ کے اندر اتنا ہونا چاہیے کہ وہ اپنی جو بیسک نیسیسٹیز ہیں جو کیا کہتے ہیں اپنا راشن وغیرہ ہے اس کو پورا کر سکے اور باقی ٹھیک ہے کہ حکومت کے بہت سارے پروگرامز جو ہیں وہ بھی ایسے لوگوں کو جو ہے نا وہ کیٹر کرتے ہیں اور حکومت کا جس طرح بے نظیر انکم سپورٹ پروگرام ہے اور دوسرے غریبوں کے لیے پروگرام ہے بہت ساری جگہوں پہ حکومت ایسے لوگوں کی ہیلپ کرتی ہے لیکن بہرحال بنیادی حقوق کے حوالے سے جو ہے نا وہ اگر کہیں پہ ہمارے ہم دیکھتے ہیں کہ اس طرح کا کوئی معاملہ ہو جائے آپ کہیں جو ہے نا وہ سول لٹیگیشن کے اندر یا ایسے کسی معاملے کے اندر یا کسی طاقتور شخص کے ساتھ اگر آپ کا کہیں کوئی ایسا معاملہ ہو جائے تو وہاں پہ ہم نے دیکھا ہے کہ ایک طبقاتی ڈفرینس جو ہے نا وہ ہمیں نظر آتا ہے کہ غریب کو اس طریقے سے جو ہے نا وہ انصاف جو ہے نا وہ نہیں مل پاتا اور جو تکڑا اور طاقتور آدمی جو ہے وہ اپنے اثر و رسوخ کو اور وسائل کو استعمال کرتے ہوئے جو ہے نا وہ بچ نکلتا ہے تو یہ ڈسپیرٹی جو ہے اس کے اوپر بھی ساتھ ساتھ حکومت کو آپ نے اجرت تو اس کی کر دی ہے اچھی بات ہے لیکن معاشرے کے اندر جب تک آپ اس طبقے کو اپ لفٹ کرنے کے لیے اس کو اس غربت سے نکالنے کے لیے اور اسکل پروگرامز اور دوسری چیزیں جو ہے نا وہ آپ نہیں جو ہے نا وہ لے کر آتے تب تک میں نے دیکھا یہاں پہ جو ہے نا اسکلڈ ورکرز جو ہیں ایک تو مزدور طبقہ ہے نا لیکن جن کے پاس اسکلز ہیں ماشاءاللہ وہ تو مطلب کہ مہینے کا 2-3 لاکھ روپیہ جو ہے وہ کمانا ان کے لیے کوئی اتنی بڑی بات نہیں ہے
5: صحیح اچھا ایران جنگ کے خاتمے کے لیے نئی ترکیب سامنے آئی ہے ٹرمپ کا اختیار ایران سے اور جنگ کرنی ہے یا نہیں فیصلہ امریکی کانگریس کرے گی امریکی سیکرٹری نے ایران جنگ کو پہلے ہی ختم قرار دے دیا ہے تو کیا جنگ کا اختیار امریکی کانگریس کے پاس جانے سے امریکہ کو ایران سے نکلنے کا موقع مل جائے گا ویسے صدر ٹرمپ تو کہتے ہیں ایسی کوئی بات نہیں میرا اختیار ہے
6: جی دیکھیں بالکل وہ تو اپنا بہت کچھ جو ہے نا وہ مانتے ہیں لیکن بہرحال جو امریکی قانون ہے وہ تو یہی کہتا ہے کہ اب ان کو جو ہے 60 دن کے اندر اجازت لینی ہوتی ہے کہ وہ خود کوئی ہاں جی چاہیے جائے کہ وہ خود جو ہے نا وہ کوئی اور قانون پاس کرنے کی کوشش کریں لیکن ابھی جو ہے نا فی الحال کی سچویشن کے مطابق تو ان کو ایک راستہ جو ہے وے آؤٹ مل رہا ہے خود بھی بہت سارے ذرائع جو ہیں وہ اس بات کا دعویٰ کر رہے ہیں جس طرح ہم نے پہلے بھی ذکر کیا تھا کہ جتنے مذاکرات کی بات ہو رہی ہے جتنا جو ہے نا وہ ذکر ہو رہا ہے کہ جی آ جائیں بات کر لیں فون کر لیں ہم تیار ہیں بیک ڈور رابطے ہو رہے ہیں جو ہے نا وہ چینل کھلا ہوا ہے ابھی ایک دوبارہ جو ہے وہ تجویز بھی پاکستان کے ذریعے جو ہے وہ امریکہ کو بھجوائی گئی ہے تو بہت ساری جو ہے نا وہ لوگوں کا خیال ہے کہ امریکہ خود بھی جو ہے نا اس میں سے اب نکلنا چاہتا ہے और उन्होंने अपने लोगों को वहां पे भी जो है ना, जितने उनके सेनेटर्स हैं और आवाम के अंदर भी वहां पे जो बेचैनी पाई जाती है, वहां पे भी प्राइसेस बड़ी जो है ना वो ऊपर गई हैं, और भी ऊपर जाने की जो है ना वहां पे है। तो वहां पे आपको पता है कि वो तो हमारी तरह नहीं है, वहां पे तो जैसी जो है ना थोड़ी सी भी महंगाई होती है तो वो बिल्कुल जो है ना वो लोग सवाल पूछते हैं कि जी क्या जरूरत थी आपको जो है ना ऐसी जंग के अंदर अपना हिस्सा डालने की जिसमें आपका कोई लेना देना जो है ना उसके अंदर नहीं था। तो वो बाहर एक प्रेशर वो भी जो है ना वो अमरीकी आवाम का जो है वो डोनाल्ड ट्रंप के ऊपर है, जिस वजह से वो चाहते हैं कि किसी तरीके से इस जंग से जो है ना वो जल्द अज जल्द जो है ना वो निकलें। तो बहरहाल एक रास्ता जो है उनको जरूर मिला जिसके तहत वो कह सकते हैं कि नहीं मैं तो जंग मजीद करना चाहता था लेकिन अब मुझे कांग्रेस ने जो है ना वो इजाजत नहीं दी, तो इसलिए जो है ना वो हम वायदा करने जा रहे हैं।
5: आप सुन रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम, हमारे स्टूडियोज में रब्ते के नंबर 416-593-0003। पाकिस्तान से बिलाल जमान साहब सीनियर जर्नलिस्ट हैं, इस वक्त हमारे साथ मौजूद हैं, थोड़ी देर में आपकी लाइव कॉल देंगे। इमरान खान साहब की नाहक कैद को 1000 दिन मुकम्मल हो गए हैं। पीटीआई के जनरल सेक्रेटरी सलमान अकबर राजा ने लाहौर प्रेस क्लब के बाहर योम मजदूर रैली से आज खिताब भी किया है। सवाल उनकी तरफ से या हमारी तरफ से या लोगों की तरफ से कि क्या अगले इलेक्शन तक जेल ही अब इमरान खान साहब का मुकद्दर है, और क्या इस हवाले से कोई गैर तहरीरी माहिदा पहले ही पीटीआई की क़यादत कर तो नहीं चुकी? बिलाल साहब
6: ये देखें जो ज़ाहरी हालात है ना वो कुछ इसी तरह के पिक्चर पेंट करते हैं। ये मैं ये नहीं कह रहा कि खान साहब जो है वो कोई मतलब उनके इलम में ये बात है, लेकिन बाहर जो लोग हैं जिसमें बैरिस्टर गौहर हैं, सुहेल अफरीदी हैं, ये लोग आए तो बड़े एंथुजियाज्म के साथ थे। आपको याद होगा कि जब अली मीन गंडापुर को हटाया गया था
5: जी बिल्कुल सही,
6: तो लगता था कि अब तो बस मतलब ये कि देखें 2024 नवंबर की तारीख थी जब ये लास्ट जो एहतजाज था, एक बड़ा एहतजाज पीटीआई की तरफ से सामने आया था। उसके बाद तो कोई बड़े जलसे भी जो है वो पीटीआई की तरफ से सामने नहीं आए। केपीके के अंदर कहीं पे वो ऐसा कोई बड़ा क्राउड

0: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861।
1: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं। उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें। इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था। ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है। उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें। अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे। मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता। उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए। ईरानी वजीर खारजा अब्बास अराकची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है। सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगमंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ खत्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है। अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई। गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है। पाकिस्तान सुपर लीग के एलिमिनेटर टू में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैर दीन साहब के लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 416-593-0003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं। अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondalbrothers.com पे आप लॉगिन हो जाइए। आज का रेट है 203.90 रुपये। कॉल कर लीजिए 9053060000 9053060000। आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं। अंजुम करिश्ता वैक्सीन कैंप के हवाले से गुफ्तगू करेंगी। मिडा फर्नीचर पे आपके लिए चलेंगे फ़ोन, मिडा साहब से आपको मुलाकात करवाएंगे। और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे। और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे। कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपके लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब कुछ सुनने के लिए आपको हमारे साथ रहना है। अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा। और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इर्तिकाब किया। सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु ताला अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा। पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना। इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है। आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है। खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के। खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है। मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी। वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं। कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है, इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे। جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جی، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ تو ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے، تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزما ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003۔ چوبیس گھنٹے ہمارے نشانات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم، بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو، راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائرز، از دا بائی مارکیٹ، اور بہت اچھے آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، آپ بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ سی ایم آر 101.3 ایف ایم پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan, Toronto.